सुनिछन्ति म्यूजिकली योर साकाशवाणी एफएम रेनबो कटक 100.4 दिल से दिल तक सकल रे पवित्र प्रहर रे शंख ध्वनि र माधुर्य मन्दिर घण्टी र अलौकिक नाद एवं भक्ति र सुगन्ध नै आपनको स्वागत गर्छु एफएम रेनबो र ए भक्तिमय सकल र कार्यक्रम अर्घ्य थाली को

सधैँ सुरिला आफ्टरनुन र सुरिला मुहूर्तको पुनथर आपणमानको स्वागत ट्युन गर्छन्ति 100.4 आकाशवाणी एफएम रेनबो कटक दिल से दिल तक रे म छु आपणमानको सहित आपणक रेनबो साथी नारायण आउ आज आमे कथा होछन्ति जीवनर स्वर सम्पर्क रे